0: तक पहुंचना ही परवाज है अपनी। इन्हीं खूबसूरत अल्फाजों और जज्बातों के साथ आकाशवाणी के प्रयागराज मरकज पर तैयार उर्दू प्रोग्राम लेकर हाजिर हैं आपकी मेजबान निकहत सिद्दीकी। कबूल करें मेरा आदाब। सामिन, आज उर्दू बज्म में हम आपके लिए लेकर आए हैं मकाला नाजिश प्रतापगढ़ी की शायरी में इंसानियत और रवादारी का पैगाम, और कलामी शायर के तहत सुनिएगा खुर्शीद अंबर से उनका कलाम। सबसे पहले समाअत फरमाइए डॉक्टर नौशाद कामरान से मकाला नाजिश प्रतापगढ़ी की शायरी में इंसानियत और रवादारी का पैगाम।
1: दुनिया में मुख्तलिफ अहद मकाम की तारीख इस बात की शाहिद है कि अदब और अदीबों ने हर दौर में इंसान के दर्द गम को साझा किया है, और मुखालिफ हालात में भी बनी नो इंसान के दर्द गम का मदावा करने की सही एहसन की है। अदीबों और शायरों ने न सिर्फ जुल्म की सियाह रातों में उम्मीद के दिए रोशन किए हैं, बल्कि बाद मुखालिफ की चोट से शल हो चुके बाजुओं को हिम्मत व हौसला मंदी के बालों पर भी अता किए हैं। जहाँ तक उर्दू शायरी का मामला है, हम बिला खौफ तरदीद ये बात कह सकते हैं कि उर्दू शायरी में इंसानियत और दर्दमंदी का पैगाम देने की एक सेहतमंद और तवाना रिवायत मौजूद रही है। उर्दू के अक्सर शोरा ने अमन आश्ती के गीत गाए हैं और उखुवत, मोहब्बत, दर्दमंदी और हुबुल वतनी के मजामीन से अपने शेरी आफाक को आरास्ता किया है। इन शोरा ने अपने कलाम के जरिए मुल्क में इत्तेहाद इत्तेफाक और सियासी, समाजी, मुआशी, मुआशरती इस्तेकरार और इस्तेहकाम की तमन्ना की है। इन शोरा की फहरिस्त में एक नुमाया नाम नाजिश प्रतापगढ़ी का है। उत्तर प्रदेश के जिला प्रतापगढ़ से ताल्लुक रखने वाले शायर नाजिश प्रतापगढ़ी अपने फन की बुनियाद पर उर्दू शायरी के उफुक पर एक तापनाक सितारे की मानिंद रोशन हुए। उनके कलाम ने एहतशाम हुसैन, मोहम्मद हसन, न्याज फतेहपुरी, फिराक और ताबा जैसे जैयद नक्काद और शोरा से अपने हक में महजर शहादत लिखवाई। नाजिश प्रतापगढ़ी इंतहाई शरीफ उन्नफ्स, नेक दिल और दर्दमंद इंसान थे। वो अपने गिर्दोपेश के हालात से बाखबर थे। वो जिंदगी और जिंदगी के मसायल से आंख मिलाने को सआदत गर्दानते थे। हकीकी दुनिया और अर्जी मामलात से परे तसव्वुरात की करिश्माती दुनिया में महल तामीर करने का रुझान उनकी शायरी का हिस्सा नहीं, शायद यही वजह है कि वो ताउम्र तरक्की पसंद ख्यालात के गर्विदा रहे। उन्होंने अपने मुताल्लिक खुद बयान किया है कि वो किसी खारजी सबब से तरक्की पसंद तहरीक की तरफ मायल नहीं हुए, बल्कि इस तहरीक के मकासद से उन्हें तबाई रगबत थी। उनकी शायरी का मुताला करने के बाद ये बात वसूख के साथ कही जा सकती है, क्योंकि रस्मी तौर पर इस तहरीक से दिलचस्पी रखने वाला शायर इस पाये की शायरी नहीं कर सकता जैसी नाजिश प्रतापगढ़ी के नोके कलम का समरा है। कदम कदम जिंदगी से जिंदगी की तरफ नगमे सरमदी, नया साज, नया अंदाज, मताए कलम, दर्द तहजाम, जहां और भी हैं चरखे वतन के मेहरुमा और अपनी धरती अपनी बात वगैरह नाजिश प्रतापगढ़ी के बेहतरीन शेरी मजमुए हैं। इन मजमुओं का उनवान कायम करने में भी शायर ने खल्लाकाना महारत का सबूत दिया है। अपने क्लासी की रचाओ, तगज़ुल की हलावत और दर्द की हल्की हल्की सोजिश की वजह से उनकी शायरी कारी के दिल पर खुशगवार असर मुरतब करती है। नज़्म कदम कदम के चंद मिसरे मुलहजा हों। न बूए गुल न मौजे बादए सहरी, ये जस्तजू है हमारी वो काविशे सहरी, दुआ मलक की न कोई फसून जिन्नो परी, बदल रही है मुकद्दर को कुव्वत बशरी। और ये मिसरे भी देखिए। कफस की टूटी हुई तीलियों ने उलझाया, मिली जो हमको दवाए गमे शिकस्ता परी, नसीम सुबह ने सुम्बुल की जुल्फ बिखरा दी, जो चाके दामने गुल की हुई है पखियागरी। नाजिश प्रतापगढ़ी की शायरी का मुताला करने पर बादियों नजर में ही ये बात जाहिर हो जाती है कि इसमें इंसानियत का दर्द बदरजाए अतम मौजूद है। उनकी शायरी में नज्मों और गजलों का रंग बड़ी हद तक मुख्तलिफ है। उनकी नज्में जहाँ सियासी, समाजी और इस्लाही मौजूद का महाकमा करती हैं, वहीं उनकी गजलें इंसान की दाखिलियत और जाती तजुर्बों की पेचीदगियों को रोशन करती हैं। लेकिन ये बात जरूर है कि इन गजलों में भी गम को महसूस करने और उसकी टीस को बरूए कार लाने का पहलू गालिब है। सियासी, समाजी मजामीन को बरतने की शदीद ख्वाहिश कभी कभी शायर को बेरारो भी कर देती है और उनकी शायरी नाराबाजी या सहाफत महज होकर रह जाती है। इसी तरह इंसान के जाती कर्ब और दाखिली कैफियात को गिरफ्त में लेकर एतदाल के साथ उन्हें शेर के गालिब में ढाल देना जबरदस्त फनकारी का मुतकाजी है, क्योंकि इसमें हद तजावुज करने या शेरियत के जायल होने का खतरा हमा वक्त बना रहता है। नाजिश प्रतापगढ़ी ने यह चैलेंज कबूल किया और तारीफ व तनकीद की परवाह किए बगैर वैसी ही शायरी करते रहे जैसी उनकी तबीयत को रास आई। अपने बारे में नाजिश लिखते हैं, अपनी इब्तदाई शायरी 1937 से लेकर आज तक मैं जहनी एतबार से तरक्की पसंद तहरीक से मुंसलिक रहा हूँ। इस तहरीक को मैंने फैशन के तौर पर नहीं बल्कि अपने मिजाज से हम आहंग पाकर कबूल किया। इसके बावजूद मैं किसी भी दौर में अपनी गजल को कुलियतन तरक्की पसंद के सुपुर्द नहीं कर सका हूँ। तहरीक के इंतहाई उरूज के زمانے میں سماجی سیاسی اور اجتماعی شعور کا غیر شخصی انداز میں اظہار کرنے والے اشعار کے دوش بدوش میں غزل میں ایسے اشعار بھی لکھتا رہا ہوں جو میری شخصیت، انفرادیت اور شدید داخلیت کے آئینہ دار ہوتے ہیں۔ نازش پرتاپ گڑھی کی شاعری کا متعدد حصہ نظموں پر مشتمل ہے۔ ان میں مختصر اور طویل ہر طرح کی نظمیں شامل ہیں جو اپنے خاص انداز میں انسانیت اور رواداری کا پیغام دیتی ہیں۔ ان نظموں میں درد کی زہری لہریں شدت کے ساتھ محسوس کی جا سکتی ہیں۔ قوم پروری، انسان دوستی، حب الوطنی، ہمدردی اور رواداری وغیرہ نازش کے مرغوب موضوع ہیں۔ اپنی دھرتی، اپنا دیش، جشن جمہور، لہو کس کا ہے، ہم فرقہ پرست نہیں، تیر و نشتر جیسی نظمیں مذکورہ بالا موضوعات سے نازش کی دلچسپی کی شاہد ہیں۔ جہد آزادی اور تقسیم ہند کے بعد کے حالات کا ذکر تاریخ کی کتابوں میں مل جاتا ہے، مگر وہ کرب اور اذیت جو ان واقعات کی پیدا کردہ تھیں انہیں ایک شاعر ہی محسوس کر سکتا ہے اور محسوس کروا سکتا ہے، اور یہ کام نازش پرتاپ گڑھی نے اپنی شاعری کے ذریعے بڑی خوش اسلوبی سے کیا ہے۔ سید مجاور حسین رضوی لکھتے ہیں، 1947 سے 1979 تک ہندوستان نے جتنی کروٹیں لی، آگ اور خون کی ہولی کھیلی ہے، اس کا تذکرہ تو تاریخ میں ملے گا، لیکن دل کی چبھن اور کسک، انتباہ اور قوم پرست مسلمان کا المیہ میرے ندیم اور نشیب جیسی نظموں میں ہی ملے گا۔ نازش پرتاپ گڑھی حالات کے جبر، زمانے کی ناانصافی، ظلم اور بدعنوانی دیکھ کر بے چین ہو اٹھتے ہیں اور اپنے مخصوص انداز میں اسے نظم کر دیتے ہیں۔ میرے ندیم کے مصرے ملاحظہ ہوں، نظر اٹھاؤ دلوں کی شکستگی دیکھو، شکار درد ہے ہر پھول ہر کلی دیکھو، ہر ایک چہرے پہ ہے کرب آگہی دیکھو، ہر آستین میں پوشیدہ تیز خنجر ہے، ہر ایک جیب کا سرمایہ صرف پتھر ہے، کہیں سکون کہیں عافیت کا نام نہیں، کسی زبان پہ حق آشنا کلام نہیں، یہ ایک تلخ حقیقت ہے اتہام نہیں۔ کوئی بھی حساس انسان سماج اور معاشرے کی بدعنوانی کو دیکھ کر خاموش نہیں رہ سکتا، چاہے جائے کہ فنکار، وہ اپنا رد عمل کسی نہ کسی شکل میں ضرور دیتا ہے، خواہ اسے اس کی قیمت ہی کیوں نہ چکانی پڑے۔ وہ چاہے تو گوشہ نشین ہو کر سماج سے پہلو تہی کر سکتا ہے، مگر اس کے لیے ایسا کر پانا امر محال ہے۔ چنانچہ ایک عجیب کیفیت سے دوچار رہتا ہے نازش پرتاپ گڑھی، اس کا اظہار ان اشعار میں کرتے ہیں۔ گھر میں رہوں تو گھیر کے تنہائیاں ڈسیں، نکلوں جو شہر میں تو شناسائیاں ڈسیں، میں چپ رہوں تو اپنے نظر سے گرا رہوں، کھولوں زباں تو دوڑ کے سچائیاں ڈسیں۔ موجودہ معاشرے میں مخلص افراد کی کمی، اعلیٰ اقدار کی پامالی اور رشتوں کی زبوں حالی عام ہوتی جا رہی ہے۔ ایک شریف النفس انسان کو سماج میں اپنی عزت وقار قائم رکھنے اور رشتوں کو استوار رکھنے کے لیے کوشش کرنی پڑتی ہے، بہت محتاط ہو کر رہنا پڑتا ہے۔ ندا فاضلی نے کہا تھا، ہر آدمی میں ہوتے ہیں 10-20 آدمی، جس کو بھی دیکھنا ہو کئی بار دیکھنا۔ ایک مہذب اخلاق مند شخص اپنے آس پاس مخلص دوستوں کی کمی پاتا ہے جن سے اپنے دل کا درد بانٹ سکے، اس کے باوجود وہ رشتوں کا بھرم قائم رکھنے پر مجبور ہوتا ہے۔ یہ بھی سچ ہے، آشنائے درد دل ملتا نہیں، یہ بھی کہتے شرم آتی ہے کوئی اپنا نہیں، دنیا کو دکھانے کے لیے میں جب بھی ہنسا ہوں، نازش میرے زخموں کی مہک پھوٹ پڑی ہے۔ آخر ذکر شعر میں اس بات کی طرف اشارہ ہے کہ شریف النفس انسان اپنے درد و غم کو چھپانے اور خود کو خوشحال ظاہر کرنے کی کوشش کرتا ہے، مگر ناکام رہتا ہے۔ نازش پرتاپ گڑھی یہ بات بخوبی سمجھتے ہیں کہ دنیا حاکم و محکوم، طاقتور و نادار، امیر و غریب، ظالم و مظلوم میں تقسیم ہے۔ ثروت مند ناداروں کو ستانے اور ان کا استحصال کرنے کے لیے ہیلا تلاش کرتے رہتے ہیں۔ کبھی یوں بھی ہوتا ہے کہ مظلوم کو اندازہ تک نہیں ہو پاتا کہ اسے تنگ کیوں کیا جا رہا ہے، وہ اپنی دانست میں معصوم و بے قصور ہوتا ہے۔ حالات بتاتے ہیں کہ ہم سخت گنہگار، احساس یہ کہتا ہے کہ معصوم رہے ہیں۔ اس تلخ حقیقت پہ یقین آئے گا کس کو، جو آج ہیں ظالم کبھی مظلوم رہے ہیں۔ تبدیلی قانون قدرت ہے، چنانچہ دیر سویر ظلم کی بساط الٹ جاتی ہے اور زمام کار مظلوموں کے ہاتھ آ جاتی ہے، مگر ظلم کا سدباب نہیں ہوتا بلکہ اس کا رنگ روپ بدل جاتا ہے۔ نئے حکمران بھی کچھ عرصے بعد ظلم و ناانصافی کی ڈگر پر چل پڑتے ہیں۔ نازش پرتاپ گڑھی نے مذکورہ بالا دوسرے شعر میں اسی طرح اشارہ کیا ہے۔ اس طرح کے اشعار ان کے کلام میں جگہ موجود ہیں، وہ جہاں بھی بے اعتدالی، بدعنوانی اور ناانصافی دیکھتے ہیں اپنے کلام کے ذریعے اس پر چوٹ کرنے کی کوشش کرتے ہیں۔ انہوں نے اپنی نظم حرف آغاز کے ذریعے تاریخ کی اس ناانصافی پر بھی آواز اٹھائی ہے جو جہد آزادی سے متعلق ہے۔ نازش کو اس بات سے تکلیف ہوتی ہے کہ جہد آزادی کی تاریخ میں صرف چند بڑے ناموں کو پیش نظر رکھا جاتا ہے اور ہزاروں گمنام شہیدوں کا ذکر پسے پشت چلا جاتا ہے۔ نظم کے چند مصرے ملاحظہ ہوں، جنگ آزادی بھارت کا مورخ بھی کبھی چند افراد کے افسانوں سے آگے نہ نہ بڑھا، انگنت لوگوں نے پی اوک سے سہبا لیکن ذکر بخاری کا پیمانوں سے آگے نہ بڑھا، بے شمار اسکوں نے سیراب کیا ہے جس کو صحن گلشن میں وہی جوش نمو پھیلا ہے، رزمگاہ حق و باطل کے کڑے سینے پر سدھا گمنام شہیدوں کا لہو پھیلا ہے، یہی گمنام سے انسان یہی انجانے لوگ تیز طوفان کے سر بڑھ کے کچل دیتے ہیں، یہ جو تاریخ کے صفحوں پہ نہیں ہوتے مگر یہی تاریخ کا عنوان بدل دیتے ہیں۔ نا انصافی خواہ چھوٹی ہو یا بڑی، نازش پرتاپ گڑھی روئے ارض سے اس کے استحصال کے لیے کمر بستہ

0: अहिले प्रस्तुत थियो रामायण पाठ र बपालो समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगलबाट सुन्नुहोस्। मुख्य समाचार। सर्वोच्च न्यायालयले कुनै व्यक्तिलाई विदेशी घोषणा गर्ने प्रक्रिया निष्पक्ष हुनुपर्ने फैसला सुनाएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले तमिलनाडुमा अमोनिया ग्यास रिसर्भको घटनाबाट प्रभावित झारखण्डका कामदारहरूको विषयमा संज्ञान लिनुभयो। पश्चिम बंगाल विधानसभाले पारित गरेको दुई नयाँ अपराध विरोधी कानून आजदेखि लागू भएको छ। भियतनामको फुकोक टापुमा नौका पल्टिँदा ज्यान गुमाएका 15 भारतीय पर्यटकको शव आज भारत ल्याइँदैछ। अनि मौसम विभागले आज असम, मेघालय, बिहार र पश्चिम बंगालको गांगेय क्षेत्रमा मुसलधारी वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। सर्वोच्च न्यायालयले असमको विदेशी न्यायाधिकरणले विदेशी घोषणा गरेका 27 दायर गरेको याचिकाहरूमाथि सुनवाई गर्दै नागरिकता निर्धारण गर्ने वा कुनै व्यक्तिलाई विदेशी घोषणा गर्ने प्रक्रिया निष्पक्ष हुनुपर्ने फैसला सुनाएको छ। न्यायालयले उचित प्रक्रिया पालन गर्नुपर्ने कुरामा जोड दिएको छ। न्यायमूर्ति विक्रम नाथ र न्यायमूर्ति सन्दीप मेहताको पीठले 27 मुद्दामा गुवाहाटी उच्च अदालत र विदेशी न्यायाधिकरणको आदेशलाई खारेज गरेको हो। अदालतले निवेदकहरूको मुद्दाको पुनः सुनवाई नभएसम्म उनीहरूमाथि कुनै पनि जबरजस्ती कारवाही नगर्न निर्देशन दिएको छ। सर्वोच्च न्यायालयले नागरिकताको निर्णय गर्ने वा कुनै व्यक्तिलाई विदेशी घोषणा गर्ने प्रक्रिया निष्पक्ष हुनुपर्ने र न्यायिक सिद्धान्तमा सम्झौता गर्न नसकिने ठहर गरेको छ। याचिकाकर्ताहरूमा सावित्री डे, अजबहार अली, मोहम्मद अकबर अली, आबिदा खातुन र अनवारा खातुन थिए। अतिप्राविधिक आदर र सानातिन असहमतिका आधारमा आफूहरूलाई विदेशी घोषणा गरिएको उनीहरूको तर्क थियो। याचिकाकर्ताहरूले न्यायाधिकरणको आदेशलाई गुवाहाटी उच्च न्यायालय र पछि सर्वोच्च अदालतमा चुनौती दिएका थिए। उनीहरूले आफ्नो भारतीय नागरिकता प्रमाणित गर्न सन् 1971 अघिको रेकर्ड, मतदाता नामावली र भूमि रेकर्ड जस्ता कागजातहरूको सहारा लिएका थिए। सर्वोच्च न्यायालयले राम मन्दिरमा दानको कथित हिनामा मिनाग भएको आरोपमा उत्तर प्रदेश सरकारद्वारा गठित विशेष जाँच दल एसआइटीलाई जाँच सम्बन्धी स्थिति रिपोर्ट पेश गर्न भनेको छ। यस मामिलामा सीबीआईको छानबिनको माग गर्दै दायर गरिएको याचिकामा सर्वोच्च न्यायालयले केन्द्र सरकार, उत्तर प्रदेश सरकार र श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई नोटिस जारी गरेको छ। मुख्य न्यायाधीश सूर्यकान्त, न्यायमूर्ति जय माल लिया बागसी र न्यायमूर्ति वी मोहनको बेन्चले उक्त रिटमा सिटमाथि सुनवाई गरेको थियो। यसअघि 13 उत्तर प्रदेश सरकारले राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको अनुरोधमा 3 एसआइटी गठन गरेको थियो। छानबिन टोलीमा लखनऊका डिभिजनल आयुक्त विजय विश्वास पन्त, पुलिस महानिरीक्षक किरण एस र वित्त विशेष सचिव नीलरतन सामेल छन्। राष्ट्रपति द्रौपदी मुर्मूले तमिलनाडुमा अमोनिया ग्यास रिसर्भको घटनाबाट प्रभावित झारखण्डका कामदारहरूको विषयमा संज्ञान लिनुभयो। झारखण्डको रामगढ जिल्लाका सरकारी वकिल सञ्जीव कुमार अम्बष्टले दायर गरेको याचिकापछि राष्ट्रपति

0: ले यस्तो कदम चाल्नुभयो। राष्ट्रपति सचिवालयले श्रम तथा रोजगार सचिवलाई तत्काल आवश्यक कार्यवाही गरी सम्बन्धित प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। याचिकामा आर्थिक सहायता, क्षतिपूर्ति र पुनर्स्थापनाका साथै झारखण्डबाट प्रभावित श्रमिकहरूको सुरक्षित फिर्ताको माग गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलम्बियाको बुकारा मंगामा आयोजित 56 अन्तर्राष्ट्रिय भौतिकी ओलम्पियाड 2026 स्वर्णपदक जित्ने भारतीय टोलीलाई बधाई दिनुभएको छ। एक सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, उनीहरूको उपलब्धि देशको युवा शक्तिको असीमित क्षमता र विज्ञान र अनुसन्धानप्रति उत्कर्षताको अर्को उदाहरण हो। प्रधानमन्त्रीले भन्नुभयो, यो पनि उत्तिकै प्रशंसनीय छ कि बितेको दशकमा भारतीय विद्यार्थीहरूले यस मञ्चका विभिन्न संस्करणहरूमा असाधारण प्रदर्शन गरेका छन्। रक्षा मन्त्री राजनाथ सिंह, सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले लखनऊ कानपुर द्रुत मार्गको उद्घाटन गर्नुभएको छ। 63 किलोमिटर लम्बाइको यो देशको दोस्रो लामो एलिभेटेड कोरिडोर एक्सप्रेसवे हो भने यो स्वचालित र रोबोटिक मेसिनको सहायताले बनेको देशको पहिलो एक्सप्रेसवे पनि हो। एक्सप्रेसवे 120 किलोमिटर प्रति घण्टाको गतिको लागि डिजाइन गरिएको छ भने सवारी साधनहरूको गति निगरानी गर्न आर्टिफिसियल इन्टेलिजेन्स सिस्टम समेत लगाएको छ। यस्तै प्रत्येक 2 किलोमिटरमा आकस्मिक कल बक्सको व्यवस्था गरिएको छ। सुरक्षाका लागि 24 घण्टा काम गर्ने 2 कन्ट्रोल रुम पनि राखिएको छ। एक्सप्रेसवेले लखनऊ र कानपुर बीचको यात्राको समय केवल 35 देखि 45 मिनटमा घटाउनेछ। उही दुई सहर बीच कारमा यात्रा गर्दा 275 रुपियाँ टोल ट्याक्स लाग्नेछ।
1: भारत के दूसरे सबसे लंबे एलिवेटेड कॉरिडोर वाला 63 किलोमीटर लंबा 6 लेन का लखनऊ कानपुर एक्सप्रेसवे स्वचालित और अत्याधुनिक मशीन निर्देशित निर्माण तकनीक से बना देश का पहला एक्सप्रेसवे भी है। AI के जरिए गति नियंत्रण की प्रणाली, हर 2 किलोमीटर पर आपातकालीन कॉल बॉक्स और 2 एकीकृत 24/7 कंट्रोल रूम वाला ये एक्सप्रेसवे 120 किलोमीटर प्रति घंटे तक की गति के लिए डिजाइन किया गया है और इससे लखनऊ और कानपुर के बीच यात्रा का समय घटकर मात्र 35 से 40 मिनट होने की उम्मीद है। सुशील चंद्र तिवारी, आकाशवाणी समाचार, लखनऊ।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN News कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। पश्चिम बंगाल विधानसभाले पारित गरेको 2 नयाँ अपराध विरोधी कानून आजदेखि लागू भएको छ। यसै वर्षको जुन महिनामा पश्चिम बंगाल विधानसभाले अपराध विरोधी विधेयक, पश्चिम बंगाल सार्वजनिक सुरक्षा र असामाजिक गतिविधिहरूको नियन्त्रण विधेयक 2026 र पश्चिम बंगाल सार्वजनिक व्यवस्था मर्मत संशोधन विधेयक 2026 पारित गरेको थियो। राज्यपाल RN रविले असामाजिक गतिविधिहरू नियन्त्रण गर्ने विधेयकलाई आफ्नो स्वीकृति दिएसँगै यो कानून लागू भएको हो। भियतनामको फुकुक टापुमा नौका पल्टिँदा ज्यान गुमाएका 15 भारतीय पर्यटकको शव आज भारत ल्याइँदैछ। हो ची मिन सिटीबाट स्थानीय समयअनुसार 6 बजे उड्ने विमान राति 9:30 मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भियतनाम स्थित भारतीय दूतावासले जनाए। मृतकको पार्थिव शरीरको अन्त्येष्टिका लागि सम्बन्धित राज्य सरकारसँग समन्वय गरी मृतकका परिवारसँग समन्वय गर्न अनुरोध गरिएको दूतावासले जनाएको छ। सरकारले सोसियल मिडियामा प्रसारित भएको गुगलको एउटा फारमको खण्डन गरेको छ, जसमा डाक्टर र अन्य पेसेवारहरूलाई इन्टर्नसिप प्रदान गर्ने झुटो दावी गरिएको छ। उक्त इन्टर्नसिपलाई कथित तौरमा सूक्ष्म लघु तथा मझौला उद्यम मन्त्रालयले राष्ट्रिय स्वास्थ्य अनुसन्धान नीतिको मस्यौदामा सुझाव आह्वान गरेको छ। यसको उद्देश्य भारतको स्वास्थ्य अनुसन्धान प्रणालीलाई बलियो बनाउने र मार्गदर्शन गर्न एक रणनीतिक ढाँचा प्रदान गर्नु हो। यस नीतिले एक विश्वसनीय, समावेशी, आत्मनिर्भर र प्रभाव उन्मुख स्वास्थ्य अनुसन्धान प्रणालीलाई प्रवर्धन गर्न खोज्छ, जुन जनताको स्वास्थ्य आवश्यकताहरूप्रति संवेदनशील र उत्तरदायी छ। यसको उद्देश्य उच्च गुणस्तरीय नैतिक र नवीन अनुसन्धानलाई बढावा दिनु र स्वास्थ्य परिणामहरू र समानता सुधार गर्न राष्ट्रिय र उदयमान स्वास्थ्य प्राथमिकताहरू सुनिश्चित गर्नु हो। कतारका पूर्व अमीर शेख हमद बिन खलिफा अल्थानीको निधनमा श्रद्धाञ्जली अर्पण गर्न भारतले आज राष्ट्रिय शोकको घोषणा गरेको छ। अमीर शेख हमद बिन खलिफा अल्थानीको हिज निधन भयो। शोकको दिनमा देशभरिका सबै भवनहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले जोर्डन, बहरेन र कुवेतमा रहेको

इरानले सैन्य ठिगानाहरूमा मिसाइल र ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ। इरानले आफ्नो सैन्य ठिगानाहरूमा हालै अमेरिकाले गरेको आक्रमणको जवाफको रूपमा वर्णन गरेको छ। इरानको सरकारी समाचार एजेन्सीका अनुसार जोर्डनको प्रिन्स हसन विमानस्थल, बहरिनको शेख इसा विमानस्थल र कुवेतको अली अल सलेम र अहमद जाबेर विमानस्थललाई लक्षित गरी आक्रमण गरिएको हो। मौसम विभागले आज असम, मेघालय, बिहार र पश्चिम बंगालको गांगेय क्षेत्रमा मुसलधारे वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। यस्तै अरूणाचल प्रदेश, पूर्वी उत्तर प्रदेश, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, ओडिसा, उपहिमालयी पश्चिम बंगाल, सिक्किम र उत्तराखण्डमा पनि आगामी दुईदेखि तीन दिनसम्म भारी वर्षा रहने मौसम विभागले जनाएको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। सर्वोच्च न्यायालयले कुनै व्यक्तिलाई विदेशी घोषणा गर्ने प्रक्रिया निष्पक्ष हुनुपर्ने फैसला सुनाएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले तमिलनाडुमा अमोनिया ग्यास रिसावको घटनाबाट प्रभावित झारखण्डका कामदारहरूको विषयमा संज्ञान लिनुभयो। पश्चिम बंगाल विधानसभाले पारित गरेको दुई नयाँ अपराध विरोधी कानून आजदेखि लागू भएको छ। भियतनामको फुकुक टापुमा नौका पल्टिँदा ज्यान गुमाएका 15 भारतीय पर्यटकको शव आज भारत ल्याइँदैछ। अनि मौसम विभागले आज असम, मेघालय, बिहार र पश्चिम बंगालको गांगेय क्षेत्रमा मुसलधारे वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। यसको साथै आकाशवाणीबाट समाचार पूरा भयो।

भन्या पाप छुट्त छन् सबनी जो एक चित्त गरेर पाठ खुशी भई गर्छन् सदा यही भन्या।

अब प्रस्तुत छ समसामयिक समीक्षा अनुवादक तथा वाचक सिल्वेस्टर लेप्चा। विषय रहेको छ भारत न्यूजील्यान्ड रणनीतिक साझेदारी 2030 सम्मको रोडम्याप। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले 11 जुलाई 2026 अकल्यान्डमा न्यूजील्यान्डका समकक्षी क्रिस्टोफर लक्सनसँग भेट गर्नुभयो र भारत न्यूजील्यान्ड रणनीतिक साझेदारी निर्माणको घोषणा गर्नुभयो। दुवै प्रधानमन्त्रीहरूले आगामी 4 वर्षमा संयुक्त कार्यको मार्गदर्शन गर्न र भारत न्यूजील्यान्ड सामरिक साझेदारीलाई अझ बलियो बनाउनका लागि साझा ढाँचाको रूपमा 2030 यस रोडम्यापलाई अनुमोदन गर्नुभयो। रणनीतिक साझेदारीमा यस रोडम्यापका विभिन्न स्तम्भहरूमा निर्धारित क्षेत्रहरू र पहलहरू समावेश छन्, तर यसमा सीमित छैन। राजनीतिक र कूटनीतिक संलग्नताको मोर्चामा दुवै देशहरूले क्षेत्रीय र बहुपक्षीय घटनाहरूको छेउछाउमा साथै आफ्ना प्रधानमन्त्री र क्याबिनेट मन्त्रीहरू बीच नियमित बैठक र पारस्परिक भ्रमणहरू निर्धारित गर्न काम गर्नेछन्। साझा चासोका सबै क्षेत्रमा सहयोगलाई गहन बनाउन सम्बन्धित मन्त्रालय र सरकारी विभागहरू बीच विदेश मन्त्रीहरूको संवाद र अन्तर्क्रियाको माध्यमबाट उनीहरूले प्रभावकारी उच्च स्तरीय सहयोग सुनिश्चित गर्नेछन्। यो सरकार सहकार्यले रणनीतिक साझेदारी 2030 रोडम्यापको कार्यान्वयनलाई अगाडि बढाउन र समन्वय गर्न एक संयन्त्र प्रदान गर्नेछ। दुई देशबीचको रक्षा र सुरक्षा सहयोगले अभ्यास, एकाइहरूको भ्रमण, अल्पकालीन कार्मिक आदान प्रदान, खेलकुद भ्रमण, रक्षा स्टाफ कलेज आदान प्रदान र उच्च स्तरीय रक्षा संवादको माध्यमबाट सैन्य अन्तर्क्रियालाई जारी राख्नेछन्। उनीहरूले रक्षा सहयोगमा 2024 भारत न्यूजील्यान्ड समझदारी पत्रलाई कार्यान्वयन गर्न जारी राख्नेछन् र रक्षा मन्त्रालय र सेवा स्तरमा नियमित संरक्षित रक्षा संलग्नता कायम राख्नेछन्। दुवै देशहरूले हिन्द प्रशान्त महासागर पहलको समुद्री सुरक्षा स्तम्भ अन्तर्गत समुद्री मामिलाहरूमा सहयोगलाई अघि बढाउनेछन्। उनीहरूले भारतको विदेश मन्त्रालय र न्यूजील्यान्डका विदेश मामिला तथा व्यापार मन्त्रालयको नेतृत्वमा प्रति आतंकवाद सम्बन्धी संयुक्त कार्य समूह सिटीको स्थापना गर्ने व्यवस्थाको ज्ञापन पत्रलाई कार्यान्वयन गर्नेछन् र पारस्परिक रूपमा सहमत भएको समयमा सिटीमा संयुक्त कार्यदलको बैठक बोलाउनेछन्। उनीहरू भारत न्यूजील्यान्ड साइबर संवादको माध्यमबाट साझा साइबर सुरक्षा प्राथमिकताहरूमा संलग्न हुनेछन् र कानून प्रवर्तन सहयोगमा भारतको राष्ट्रिय जाँच एजेन्सी र न्यूजील्यान्ड पुलिस बीच सम्झौताको औपचारिकताको दिशामा काम गर्नेछन्। उनीहरूले पूर्वाधार प्रणालीको लचिलोपन सुधार गर्न आपदा प्रतिरोधी पूर्वाधारका लागि गठबन्धन मार्फत सहकार्यलाई सुदृढ पार्न काम गर्नेछन्। व्यापार र आर्थिक सहयोगमा दुई देशहरूले सन् 2030 वस्तु र सेवाहरूको द्विपक्षीय दुईतर्फी व्यापारलाई रुपियाँ 35,000 करोडसम्म दोब्बर पार्ने महत्वाकांक्षी लक्ष्यको दिशामा काम गर्नेछन्। उनीहरूले भारत न्यूजील्यान्ड मुक्त व्यापार सम्झौताको लागि अर्को कदमहरूमा पनि सँगै काम गर्नेछन् ताकि यसलाई शीघ्र लागू गर्न र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सकियोस्।

0: भारत र न्यूजील्याण्डले संयुक्त अनुसन्धान ज्ञान आदान प्रदान र प्राविधिक र नीतिगत सहयोगलाई अगाडि बढाउनका लागि बागवानी र पशुपालन तथा दुग्ध व्यवसायमा सहयोग ज्ञापन 2025 कार्यान्वयन गर्ने दिशामा काम गर्नेछन्। उनीहरूले पर्यटन क्षेत्रमा द्वितर्फी आगन्तुक प्रवाह र उद्योगको सहयोगलाई प्रवर्धन गर्न पर्यटन सम्बन्धी सम्झौता ज्ञापन पत्र पनि सञ्चालन गर्नेछन्। उनीहरूले प्रवासी समुदायहरूलाई द्विपक्षीय जनता जनता बीचको सम्बन्धलाई सबल बनाउन साझेदारको रूपमा संलग्न गर्नेछन्। खेलकुदमा 2025 सहयोग ज्ञापन पत्रको कार्यान्वयनलाई निरन्तरता दिन ध्यान केन्द्रित गरिनेछ। परम्परागत औषधिमा विज्ञ स्तरको आदान प्रदानका लागि सहयोग मागिनेछ। दुवै देशले आफ्नो संस्कृतिलाई अझ राम्ररी बुझ्नका लागि सांस्कृतिक सहयोग सम्बन्धी सम्झौतालाई कार्यान्वयन गर्नेछन्। यसले स्थानीय सरकारहरूबीच सहकार्यलाई प्रोत्साहित गर्नेछ। उनीहरूले भारत र न्यूजील्याण्डको सम्बन्धित शिक्षा प्रणालीहरूको बारेमा सूचनाको निरन्तर आदान प्रदानलाई सहज बनाउन 2025 शैक्षिक सहयोग व्यवस्था लागू गर्न मद्दत गर्नेछन्। दुवै देश दिगो ऊर्जा संक्रमणलाई समर्थन गर्न ग्लोबल बायोफ्युल्स एलायन्ससँग संलग्न हुनेछन्। उनीहरूले संयुक्त राष्ट्र संघमा सहयोगलाई बलियो बनाउन काम गर्नेछन् र संयुक्त राष्ट्र सुधारलाई समर्थन गर्नेछन्, जसमा सुधारिएको शिक्षा परिषदको स्थायी सदस्यताका लागि भारतको उम्मेद्वार पनि समावेश छ। साथै बहुपक्षीय तथा अन्तर्राष्ट्रिय संस्थामा उम्मेद्वारीका लागि सम्भव भएसम्म आपसी सहयोगको आदान प्रदान पनि गर्नेछन्।
1: श्रोता, अहिले प्रस्तुत थियो समसामयिक समीक्षा। यो प्रसारण हो आकाशवाणीको र यहाँलाई सुनिरहेका छौं रामायण पाठ।

0: यो प्रसारण हो आकाशवाणीको रबपालो समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मगरबाट सुन्नुहोस्। असमको विदेशी न्यायाधिकरणले विदेशी घोषणा गरेका 27 जनाले दायर गरेको निवेदनमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले नागरिकता निर्धारण गर्ने वा कुनै व्यक्तिलाई विदेशी घोषणा गर्ने प्रक्रिया निष्पक्ष हुनुपर्ने फैसला सुनाएको छ। अदालतले उचित प्रक्रिया अवलम्बन गर्नुपर्ने कुरामा जोड दिएको छ। न्यायाधीशद्वय विक्रमनाथ र सन्दीप मेहताको पीठले 27 मुद्दामा गुवाहाटी उच्च अदालत र विदेशी न्यायाधिकरणको आदेशलाई खारेज गरेको हो। अदालतले निवेदकहरूको मुद्दाको पुनः सुनवाई नभएसम्म उनीहरूमाथि कुनै पनि जबरजस्ती कारवाही नगर्न निर्देशन दिएको छ। याचिकाकर्ताहरूले न्यायाधिकरणको आदेशलाई गुवाहाटी उच्च अदालत र पछि सर्वोच्च अदालतमा चुनौती दिएका थिए। युवा मामिला तथा खेलकुद मन्त्रालयले मेरा युवा भारत मार्फत राष्ट्रव्यापी नशामुक्त युवा विकसित भारत अभियानको अर्को चरण सुरु गरेको छ। यस अन्तर्गत प्रतियोगिताहरू 3 चरणमा आयोजना गरिनेछ। प्रतियोगिता जिल्ला स्तर, राज्य स्तर र राष्ट्रिय स्तरमा हुनेछ। मन्त्रालयका अनुसार माई भारत पोर्टलमा आजबाट पञ्जीकरण सुरु हुनेछ। 24 देखि 27 जुलाईसम्म जिल्ला स्तरीय प्रतियोगिता हुनेछ। जिल्ला स्तरीय विजेताले राज्य स्तरीय छनौट प्रक्रियामा प्रतिस्पर्धा गर्नेछन्। राज्य स्तरका विजेताहरूलाई 12 र 13 अगस्तमा हुने राष्ट्रिय युवा शिखर सम्मेलनका लागि नयाँ दिल्लीमा आमन्त्रित गरिनेछ। माई भारतले 5 रचनात्मक विधाहरू, नृत्य, संगीत, रिल र लघु फिल्म, नुक्कड नाटक र स्ल्याम कवितामा प्रतियोगिताहरू आयोजना गर्नेछ। प्रतियोगिता 15 देखि 29 वर्ष उमेर समूहका युवाका लागि हुनेछ। युवाहरूले हिन्दी, अङ्ग्रेजी वा कुनै पनि क्षेत्रीय भाषामा आफ्ना रचनाहरू पेश गर्न सक्छन्। असमका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो नलबारी जिल्लाको दौलासाल स्थित 14 आसम पुलिस बटालियनको परिसरमा राज्यव्यापी लागू औषध नष्ट गर्ने अभियान सुरु गरेका छन्। यस अभियान अन्तर्गत आगामी 10 दिनमा 472.51 करोड मूल्यको जफत गरिएको लागू औषध आगामी वैज्ञानिक ढङ्गले नष्ट गरिनेछ। यस समयमा मुख्यमन्त्री आफैले रोड रोलरको प्रयोग गरेर असम पुलिस र आबकारी विभागले जफत गरेको अवैध शराब नष्ट गर्नुभयो। कार्यक्रममा राज्यका वित्त मन्त्री जयन्त मलबरुवा, बेर खेतरीका विधायक नारायण डेका सहित अन्य वरिष्ठ प्रशासनिक र पुलिस अधिकारीहरू उपस्थित थिए। राज्य सरकारले लागू औषध विरोधी अभियानको एक भागको रूपमा असमका सबै जिल्लाहरूमा पनि यस्तै लागू औषध नष्ट गर्ने कार्यक्रमहरू आयोजना गरिएको छ। यस अवसरमा मुख्यमन्त्रीले भन्नुभयो, राज्य सरकार नशामुक्त आसामको लक्ष्यप्रति पूर्ण प्रतिबद्धताका साथ काम गरिरहेको छ। उहाँले भन्नुभयो, असम पुलिसले प्रत्येक वर्ष 1,000 करोड रुपियाँ भन्दा अधिकको ड्रग्स जफत गरिरहेको छ र तस्करहरू विरुद्ध लगातार कडा कारवाही भइरहेको छ। असम सरकारले जंगली हात्तीको आक्रमणबाट धान बालीमा क्षति पुर्याएका किसानहरूलाई सरकारी सहयोग गर्ने घोषणा गरेको छ। कृषि मन्त्री जयन्त मलबरुवाले जंगली हात्तीले किसानको धानबारीमा क्षति पुर्याएमा प्रभावित किसानलाई प्रति बिघा 8,000 रुपियाँको दरले अनुदान दिने बताउनुभयो। हात्तीको आक्रमणबाट ज्यान गुमाएका अनन कालिताको निवास नलबारीको कठाकुचीमा पुगी मन्त्रीले सो जानकारी दिनुभयो। मणिपुरमा सुरक्षा बलले विगत 24 घण्टामा सञ्चालन गरिएको छुट्टा छुट्टाई कारवाहीमा 4 जना उग्रवादी गुटका सक्रिय सदस्यहरूलाई पक्राउ गरेको छ। एक अभियुक्तको साथबाट एक एसएलआर राइफल, जिन्दा कारतुस र एक बोलेरो गाडी पनि

0: बरामद गरेको छ। मणिपुरमा असम राइफल्सले सीमा सुरक्षा बल र मणिपुर पुलिसको सहयोगमा इम्फाल पूर्वी जिल्लाको लितानपोकोप्पी गाउँमा हिजो एक संयुक्त सामुदायिक पहुँच सम्पर्क कार्यक्रम गर्यो। यो कार्यक्रम नागरिक सैन्य सहयोगको तत्वाधानमा आयोजित गरिएको थियो। यसको उद्देश्य शान्ति र साम्प्रदायिक सद्भाव प्रवर्धन गर्नु, जनताको विश्वास सुदृढ गर्नु र स्थानीय जनता र सुरक्षा बलहरूबीच रचनात्मक सहयोगलाई बलियो बनाउनु थियो। पूर्वोत्तर सीमान्त रेलवेको रेलवे सुरक्षा बल आरपीएफले 7 र 8 जुलाईमा आफ्नो अधिकार क्षेत्रमा आयोजित विशेष अभियानको दौरान लागू पदार्थ तस्करी, अवैध रक्सीको ओसारपासर, मोबाइल चोरी र अन्य आपराधिक गतिविधिहरू विरुद्ध कार्यवाही गर्न उल्लेखनीय सफलता प्राप्त गरेको छ। मौसम विभागले आज असम, मेघालय, बिहार र पश्चिम बंगालको गांगेय क्षेत्रमा मुसलधारे वर्षाका लागि ओरेन्ज अलर्ट जारी गरेको छ। यसको साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमा हामीको आजका अङ्कमा यहाँलाई स्वागत छ। अनि तपाईँहरूको साथ म रहेको छु, म कार्यक्रम सञ्चालक निर्मल गुरुङ लिएर कार्यक्रम विश्वमा हामी। श्रोतामानहरु, आज हो 13 तारिक जुलाई अर्थात् असार 29 गते।
2: भरजन्म घाँस तिर मनदी धन कमायो, नामकै रहोस पछि भनेर कुवा खनायो। घासी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भइकन किन यस्तो। मेरा इनार न त सत्तल पाटीकै छन्, जे धन र चीजहरू छन् घरभित्र नै छन्। त्यस घाँसीले कसरी आज दिएछ अर्ती, धिक्कार हो मकन बस्नु न राखे कीर्ति। धिक्कार हो मकन बस्नु न राखे कीर्ति।
1: नेपाली साहित्यलाई प्रसिद्ध बनाउने प्रारम्भिक कालका विशेष प्रतिभा भानुभक्त आचार्यको जन्म विक्रम सम्वत 1871 को 29 गते आइतबार तनहुँ जिल्लाको गण्डकी क्षेत्रमा भएको थियो। उनका बुबाका नाम धनञ्जय आचार्य र आमाको नाम धर्मवती आचार्य थियो। कवि भानुभक्तले प्रारम्भिक भक्ति साहित्य र राम भक्ति धर्ममा ठूलो योगदान पुर्याएका छन्। जुन बेला व्याकरण गर्भमा थियो त्यसैले उनीसँग नेपाली साहित्यलाई थालमा प्रस्तुत गर्ने साहस छ। सत्य कुरो भन्नुपर्दा खेतमा सिँचाइ गर्न बाली काट्नु जति गाह्रो छ त्यति नै साहित्य सुरु गर्दा उनले अनुभव गरेको अनुभूति कल्पना गर्न पनि गाह्रो छ। संस्कृत आध्यात्म रामायण नेपालीमा रामायणको अनुवाद यस धरको एउटा महत्त्वपूर्ण कृति हो। संस्कृत भाषाका महान विद्वान बाजे श्री कृष्ण आचार्यलाई भानुभक्तलाई नेपाली वाल्मीकि पानी भनेर चिनिन्छ, जो सामान्य शिक्षा प्राप्त गर्ने कवि हुन्। यदि यसलाई अनुवाद गरिएका भए पनि यो रामायण काव्यम हुनुपर्छ, किनभने यसमा शालीनता, सरलता र विचारको मिठास जस्ता तीन गुणहरू छन्। साथै उनको काव्य वेदान्त आध्यात्मिक चिन्ता, नैतिक र उपदेशात्मक स्वर र सामाजिक व्यङ्ग पनि पाइन्छ। त्यसैले हामी उनलाई नेपाली भाषाको पहिलो कविको रूपमा स्वीकार गर्छौँ। रामायण बाहेक उनको राम गीता, भक्तमाला, बधु शिक्षा र प्रश्नोत्तरी कृतिहरू पनि छन्। यसबाहेक उनका अन्य लघु सृजनाहरू पनि धेरै महत्त्वपूर्ण मानिन्छन्। यी छोटा कविताहरूले उनलाई आँसुका कवि र व्यङ्गात्मक कविको रूपमा स्थापित गरेका छन्।

भानुभक्त आचार्य एक नेपाली लेखक कवि र अनुवादक थिए जसलाई सामान्यत नेपाली भाषाको पहिलो लेखक मानिन्छ। वाल्मीकि रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गर्ने पहिलो व्यक्ति भएकोमा उनलाई आदिकविको उपाधि दिएको छ। पछि कवि मोतीराम भट्टले उनका कविताहरू प्रकाशित गरे। उनको बारेमा अझ जान्न अनि बुझ्न अघि उनीद्वारा रचित एउटा कविता जो मलाई औधी मनपर्छ यहाँ हजुरहरू अघि राख्न चाहन्छु। केही भूल त्रुटि भए क्षमा पनि चाहन्छु। दरिद्र नाउ नरमा छ कसको, विशाल तृष्णा घरमा छ जसको। कुन हो धनी सब नरले कहाको, सन्तोषले जो छ सुखी रहको। जिउँदै मनाएको भनी नाउ कसको, उद्यम बिना विद्ध छ काल जसको। कुन हो सबैले गुरु भन्ने पर्ने, जो हो हितैको उपदेश गर्ने। कुन हो जति जति दियो उति बढ्न जान्य, विद्धे रहेछ बुझी निश्चय त्यही मान्य। कुन काम हो अति डराएर दूर सार्नु, लोक उपवास छ घटिया कहिले नधार्नु। प्राचीन समयमा नेपाली सहित दक्षिण एसियाली भाषाहरू प्राय मौखिक माध्यममा सीमित थिए, जसको कारण यी भाषाहरूमा लेखन थोरै मात्र थियो। दक्षिण एसियाका अधिकांश लिखित ग्रन्थहरू संस्कृतमा उपलब्ध थिए, जसले गर्दा ती आम जनताको पहुँचमा थिएनन्। शिक्षक, विद्यार्थी र पण्डितको पदमा ब्राह्मणहरूको प्रभुत्व रहेकोले सबै धार्मिक ग्रन्थहरू र अन्य साहित्यिक कृतिहरूमा पहुँच ब्राह्मणहरू र संस्कृतमा शिक्षित व्यक्तिहरूमा मात्र सीमित थियो। संस्कृत कविता नेपालमा लेखिएको थियो, तर आचार्यले नेपाली भाषामा कविता लेख्न थाले, जसले भाषाको प्रवर्तन गर्यो र राणा शासकहरूबाट उनलाई समर्थन पनि मिल्यो। रामगाथा सुनेपछि उनले रामायणलाई नेपालीमा अनुवाद गर्ने इच्छा जगाए। विद्वानहरू विश्वास गर्छन् कि अनुवादित भानुभक्तीय रामायणमा भौगोलिक प्रभाव र भित्री सार कायम राख्दै वाल्मीकि रामायणको भावना छ, त्यसैले यो कृति कविता भए पनि गीत जस्तो लाग्छ।

0: जो जसै ब्रह्माको करुणा बुझे ऋषिले गिन्ती गरायो तसै।
1: भानुभक्त आचार्यले कहिले पश्चिमी शिक्षा प्राप्त गरेनन्, न त उनी विदेशी साहित्यसँग परिचित थिए, जसका कारण उनका कृतिहरूमा एक अद्वितीय नेपाली स्पर्श पाइन्छ। धर्म, सरलता र देशभक्ति जस्ता गौरव विषयहरूमा आधारित भए पनि उनका कृतिहरू सामान्यतया सरल भाषामा प्रस्तुत गरिन्छ। धनी परिवारमा जन्मेका घाँसीलाई नभेटेसम्म उनले जीवनमा कहिले पनि कुनै कुरोको अभाव अनुभव गरेनन्। घाँसीसँग कुरा गरेपछि आचार्यलाई पनि आफ्नो समाजलाई असर गर्ने योगदान दिन प्रेरित गर्यो। यसघरी म एउटा छोटोमा भए पनि घाँसी अनि भानुभक्त आचार्यबीच भएको संवादको एउटा अंश यहाँ हजुरहरू समक्ष राख्न गइरहेको छु।
2: भानुभक्त बाजे, कताबाट पाल्नु भयो?
3: मलाई तिमीले चिनेका छौ? मैले त चिनिन नि तिमीलाई।
2: मलाई चिन्नु भए रहेनछ, मैले त चिनेको छु बाजेलाई।

0: कृष्ण पण्डित बाजेका नाति होइन। गाउँको घर रमघामा छ, बेसीको घर चुदी बेसीको पुरानो डिहीमा।
1: तिमीलाई मेरो बारेमा सबै कुरा थाहा रहेछ। तिम्रो घर चाहिँ कता नि?
0: ऊ त्यही पारी त हो नि।
1: क्या काम गर्छ त नि?
0: देखिहाल्नु भयो नि, घाँस काट्ने काम गर्छु। घाँस दिन सक्या गाई पनि खुसी हुने। गाई भने कि लक्ष्मी हुन्।
1: लक्ष्मी खुसी पारेर धन पनि त निकै जम्मा गरेका होला नि।
0: क्या जम्मा गरे भन्ने खै, सुख दुःख गुजारा चल्याकै छ। बचाएर अलिकति धन जम्मा गरेको थिएँ, त्यो पनि धर्म कार्यमा लगाया। मरेर जाँदा कसैले श्री सम्पत्ति आफूसँग लाँदो रहेन छ। आफूसँग जाने त त्यही पाप र पुण्य। जति धन कमाए पनि क्या गर्ने, राम्रो काममा लाउन नसक्या।
1: क्या काममा लगायो त कमाएको धन?
0: गाउँको नजिकै बटुवाहरू हिँड्ने बाटो पारेर एउटा कुवा खनाया। बाटो हिँड्ने बटुवाहरूले थाक्या बेलामा प्यास लागेर त्यो कुवाको पानी झिकेर खाँदा मलाई कसो नसम्झेलान् त? धर्मको ठाउँमा धर्म, नामको ठाउँमा नाम। म मरेर गएपछि पनि त्यो कुवा छौन्जेल मेरो नाम कसो नलेलान् त? नाम बाँचिन्जेल मान्छेलाई मरे भन्न हुन्न। आफू मरेर गएपछि पनि आफ्नो नाम रहिरहोस् भन्ने चाहना हुँदो रहेछ मानिसलाई। मेरो कुरा कस्तो लाग्यो बाजेलाई?
1: मनासिब भन्यौ। तिमीले कति पढाएका छौ?
0: कति न कति, यही घाँस दाउरा यही नै हो हामीले पढाएको।
1: नपढाएको भया यतिका कुरा कसरी जान्यौ त?
0: तपाईँ जस्तै पढा लेखेको मानिसहरूको कुरा सुनेर।
1: तिमीले नपढाएर क्या गर्नु, मलाई पढायो। आफू मरेर गएपछि पनि पछिसम्म कीर्ति रहने काम गर्नुपर्छ भनेर सिकायो।

0: उनले आफ्नो जीवनमा कुल दुई महान कृतिहरू लेखे, जसमा भानुभक्ति रामायण र जेलमा लेखिएको पत्र समावेश छ। आधिकारिक कागजातहरूमा हस्ताक्षर गर्दा भूल बुझाबुझको कारण उनलाई जेल सजाय सुनाएको थियो। जेलमा उनको स्वास्थ्य बिग्रियो र उनलाई धेरै पटक रिहाईको आशा दिएको थियो, तर उनको मुद्दाको सुनवाई पनि भएन। त्यसैले उनले रिहाईको लागि अनुरोध गर्दै पत्र लेखे, जुन हाल उनको महान कृतिहरू मध्ये एक मानिन्छ। त्यो पत्रमा लेखिएको कविताले उनलाई रिहाई मात्र गरेन तर क्षतिपूर्तिको रूपमा पैसा दिएको पनि थियो।
1: हामी जस्ता नपढेका मानिसहरूले पनि बुझ्ने गरेर राम्रा राम्रा श्लोक भएको, सजिलो कथा पनि भएको, अर्थी शिक्षा पनि भएको, धर्म पनि हुने भाषा श्लोकमा एउटा राम्रो पुस्तक लेख्नु, तपाईँको पनि नाम हुने छ, दुनियाँको पनि भलो हुने छ।

1868 मा उनको मृत्युको समयमा उनलाई थाहा थिएन कि उनी एक समयमा नेपालका सबैभन्दा प्रसिद्ध कविहरूमध्ये एक हुनेछन्। उनको जीवनकालमा उनका कृतिहरू अप्रकाशित रहे, जसले गर्दा उनले त्यति बेला आफ्ना कृतिहरूको श्रेय पाएनन्। आचार्यका कृतिहरू 1887 कवि मोतीराम भट्टले पत्तो लगाएपछि र मुद्रणको लागि वाराणसी लगेपछि मात्र प्रकाशित भए। भानुभक्त आचार्यका कृतिहरूमध्ये एक काठमाडौँको उपत्यका र यसका बासिन्दाहरूको वर्णनको लागि प्रसिद्ध छ। भानुभक्त आचार्य नेपालका सबैभन्दा प्रसिद्ध कविहरूमध्ये एक भए पनि उनका कृतिहरू नेपाली साहित्यिक इतिहासमा अन्य कविहरूको कृतिहरू जत्तिकै प्रसिद्ध छैनन्। भानुभक्त आचार्यलाई नेपाली भाषाको पहिलो कविको रूपमा सम्मान गरिन्छ। आचार्यको जीवनी लेख्ने क्रममा कवि मोतीराम भट्टले सन् 1981 आचार्यलाई यो उपाधि दिएका थिए। त्यसैले जीवनीमा मोतीरामले दिएको स्पष्टीकरण अनुसार भानुभक्त आचार्यलाई नेपाली भाषाको पहिलो कवि भन्नुको अर्थ उहाँ नेपाली भाषामा लेख्ने पहिलो कवि हुनु होइन, तर उहाँ नेपाली भाषामा हृदय स्पर्शी कविता लेख्ने पहिलो कवि हुनु हो।

0: भानु जयन्ती प्रत्येक वर्ष नेपाल सरकार र विश्वभरिका नेपाली जनताले नेपाली पात्रो अनुसार असार महिनाको 29 दिनमा आचार्यको जन्मदिनको अवसरमा मनाउँछ। यस अवसरमा नेपालका प्रसिद्ध लेखक उपन्यासकार र कविहरूको उपस्थितिमा विभिन्न साहित्यिक कार्यक्रमहरू आयोजना गर्ने गरिन्छ।
1: र सम्पूर्णमा फेरि एकपल्ट हार्दिक स्वागत अभिवादन गर्दै म यो मेरो स्वागत सम्बोधनलाई यही ढुङ्गामा चाहन्छु। धन्यवाद।
0: भानुभक्त आचार्यद्वारा सृजना गरेका केही कृतिहरू विक्रम सम्वत सन् 1910 प्रश्नोत्तर, भक्तमाला विक्रम सम्वत 1910 नै अनि विक्रम सम्वत 1919 बधुशिक्षा,
2: भानुभक्त रामायण जो छ भानुभक्तको रामायण, भानुभक्तले बहुतै समय लगाएर निकै वर्ष लगाएर त्यो समयमा त्यो बेला कि नेपाली समाजलाई एउटा जागृतिको लागि कि नेपाली समाजलाई भक्ति मार्गमा डोर्याउनुको लागि समाजमा सद्भावना फैलाउनुको लागि भाषाको विकासको लागि संस्कृतिको जगेराको लागि जुन चाहिँ एउटा रामायण अनुवाद गरे अनि मौलिकता थपे त्यसमा त्यति दुःख गरेर जुन कृति तयार भएको थियो अनि भानुभक्तको रामायणलाई हेरेर पनि अरू भाषामा पनि त्यो अनुवाद भएको छ।
0: लौ त श्रोता मानवहरू, आज 13 जुलाई अर्थात् असार 29 गतेको दिन आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती रहेको कारणले गर्दाखेरि आज विशेष हामीले विश्वभामी कार्यक्रममा भानुभक्त आचार्यमाथि केही प्रकाश हाल्ने प्रयास गर्यौँ। समयको घडीले बिदा माग्ने सङ्केत गरिरहेको कारणले गर्दाखेरि आजलाई पनि विश्वभामी कार्यक्रमबाट बिदा चाहन्छौँ। हवस् त, नमस्कार।

श्रोतामान बरु आज हो भानु जयन्ती अर्थात आदि कवि भानुभक्त आचार्य को जन्मदिन। आजको दिन 13 जुलाई 1814 अर्थात विक्रम संवत 1871 मा तनहुको चुन्दी रमगा भन्ने गाउँमा उनको जन्म भएको थियो। एउटा साधारण घाँसीबाट जन्मेपछि केही राम्रो काम गरेर नाम कमाउनु पर्छ भन्ने अर्थी उपदेशलाई आत्मसात गरेर नै भानुभक्त आचार्यले वाल्मीकि रामायणलाई नेपालीमा अनुवाद गरेका थिए। बधु शिक्षा उनको प्रसिद्ध कृतिहरूमध्ये एक हो। आज विविध चर्चाको कार्यक्रममा हामी तिनै प्रति असीम श्रद्धाञ्जली अर्पण गर्दै केही रामायण पाठहरू सुन्नेछौँ।

आज आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा तिनको जन्मस्थान लगाए जहाँ जहाँ नेपाली भाषी मानिसहरू बसोबास गर्छन् त्यहाँ त्यहाँ तिनको जन्म जयन्ती खुबै हर्षोल्लास अनि धुमधामसित मनाइन्छ। यस अवसरमा यता खरसाङमा पनि हाम्रै आकाशवाणी कार्यालय नगिज रहेको भानु उद्यानमा सर्वभारतको नै सबैभन्दा पुरानो संस्था गोर्खा जनपुस्तकालयले एउटा कार्यक्रमको आयोजना गरी तिनीप्रति श्रद्धा सुमन चढाउने गर्छ। दिनको पूर्वार्धमा पुस्तकालय भवन परिसरमा रामायण पाठ, कविता पाठ आदिहरू प्रस्तुत गर्दै कार्यक्रमहरू आयोजना गर्ने गरिन्छ।

लौ त श्रोता महानुभावहरू, विविध चर्चाका कार्यक्रममा आज आदिकवि भानुभक्तको जन्म जयन्ती रहेको कारणले गर्दाखेरि उनीमाथि छोटो जानकारी राख्दै कतिपय रामायण पाठहरू हजुरहरूलाई सुनाए। यसरी रामायण पाठहरू सुनाउँदा सुनाउँदै विविध चर्चाको कार्यक्रमबाट पनि बिदा चाहन्छौँ। हवस् त, फेरि भेटौँला हाम्रो अघिल्लो अङ्कमा। नमस्कार।

0: यो प्रसारण हो आकाशवाणीको र पालो समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार अलिशा खवासबाट सुन्नुहोस्। मुख्य समाचार। सर्वोच्च न्यायालयले राम मन्दिरमा दानको कथित हिनामिनामा गठित विशेष जाँच दल एसआईटीलाई जाँच सम्बन्धी रिपोर्ट पेश गर्ने आदेश दिएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले तमिलनाडुमा अमोनिया ग्यास रिजर्भको घटनाबाट प्रभावित झारखण्डका कामदारहरूको विषयमा संज्ञान लिनुभयो। इरानले जर्डन, बहरेन र कुवेतमा रहेको अमेरिकी सैन्य ठिकानाहरूमा मिसाइल र ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ। मौसम विभागले आज आसाम, मेघालय, बिहार र पश्चिम बंगालको गंगे क्षेत्रमा मुसलधारे वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। र महिला क्रिकेटमा लन्डनको लर्ड्समा भइरहेको एकमात्र टेस्टमा इंग्ल्याण्डले दोस्रो पारी भारत विरूद्ध 6 विकेटका क्षतिमा 130 रन भन्दा अघि खेल्न शुरू गरेको छ। अब समाचार विस्तारसित। सर्वोच्च न्यायालयले राम मन्दिरमा दानको कथित हिनामिनाको मामिलामा उत्तर प्रदेश सरकारद्वारा गठित विशेष जाँच दल एसआईटीलाई जाँच सम्बन्धी स्थिति रिपोर्ट पेश गर्न भनेको छ। यस मामिलामा सीबीआईको छानबिनको माग गर्दै दायर गरिएको याचिकामा सर्वोच्च न्यायालयले केन्द्र सरकार, उत्तर प्रदेश सरकार र श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई नोटिस जारी गरेको छ। मुख्य न्यायाधीश सूर्यकान्त, न्यायमूर्ति जयमाल्या बाग्ची र न्यायमूर्ति वी मोहनको बेन्चले उक्त रिटमाथि सुनवाई गरेको हो। यसअघि 13 जूनमा उत्तर प्रदेश सरकारले राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको अनुरोधमा 3 सदस्यीय एसआईटी गठन गरेको थियो। छानबिन टोलीमा लखनऊका डिभिजनल आयुक्त विजय विश्वास पन्त, पुलिस महानिरीक्षक किरण एस र वित्त विशेष सचिव नील रतन सामेल छन्। सर्वोच्च न्यायालयले असमको विदेशी न्यायाधिकरणले विदेशी घोषणाका 27 जनाले दायर गरेको याचिकाहरूमाथि सुनवाई गर्दै नागरिकता निर्धारण गर्ने वा कुनै व्यक्तिलाई विदेशी घोषणा गर्ने प्रक्रिया निष्पक्ष हुनपर्ने फैसला सुनाएको छ। न्यायालयले उचित प्रक्रिया पालन गर्नुपर्ने कुरामा जोड़ दिएको छ। न्यायमूर्ति विक्रमनाथ र न्यायमूर्ति सन्दीप मेहताको पीठले 27 वटा मुद्दामा गुवाहाटी उच्च अदालत र विदेशी न्यायाधिकरणको आदेशलाई खारेज गरेको छ। अदालतले निवेदकहरूको मुद्दाको पुनः सुनवाई नभएसम्म उनीहरूमाथि कुनै पनि जबरजस्ती कार्यवाही नगर्न निर्देशन दिएको छ। सर्वोच्च न्यायालयले नागरिकताको निर्णय गर्ने वा कुनै व्यक्तिलाई विदेशी घोषणा गर्ने प्रक्रिया निष्पक्ष हुनुपर्ने र न्यायिक सिद्धान्तमा सम्झौता गर्न नसकिने ठहर गरेको छ। सर्वोच्च न्यायालयले तमिलनाडुमा कुनै पनि गाई या बाछाको हत्या नगर्न मद्रास उच्च न्यायालयको आदेशमा रोक लगाएको छ। न्यायमूर्ति विक्रमनाथ अनि न्यायमूर्ति सन्दीप मेहताले उच्च न्यायालयको यस आदेशको खिलाफ दायर गरिएको तमिलनाडु सरकारको याचिकाको सुनवाई गर्दै यो आदेश जारी गरेको हो। तमिलनाडु सरकारले उच्च न्यायालयले 27 मईमा दिएको आदेशलाई चुनौती दिएको छ, जस अनुसार प्रशासनबाट 28 मईको दिन बकरी ईदको पूर्व सन्ध्यामा या कुनै अरू दिन राज्यमा गाई या बाछाको हत्या नगर्न सुनिश्चित गरिएको थियो। राज्य सरकारले यस आदेशलाई तमिलनाडु पशु संरक्षण अधिनियम 1958 विपरीत बताएको छ। यस अधिनियम अनुसार अधिकारीद्वारा जारी प्रमाणपत्रको आधारमा काम अनि प्रजननका लागि अनुपयुक्त 10 वर्षको उमेर भएको गाईहरूको हत्याको अनुमति दिएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले तमिलनाडुमा अमोनिया ग्यास रिजर्भको घटनाबाट प्रभावित झारखण्डका कामदारहरूको विषयमा संज्ञान लिनुभयो। झारखण्डको रामगढ़ जिल्लाका सरकारी वकिल

0: संजीव कुमार अम्बस्टले दायर गरेको याचिकापछि राष्ट्रपतिले यस्तो कदम चाल्नुभयो। राष्ट्रपति सचिवालयले श्रम तथा रोजगार सचिवलाई तत्काल आवश्यक कार्यवाही गरी सम्बन्धित प्रतिवेदन पेश गर्न निर्देश दिएको छ। याचिकामा आर्थिक सहायता, क्षतिपूर्ति र पुनर्स्थापनाका साथै झारखण्डबाट प्रभावित श्रमिकहरूको सुरक्षित फिर्तीको माग गरिएको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले सर्वाङ्गीण विकासले प्रत्येक नागरिकहरूको जीवनमा सकारात्मक परिवर्तन सुनिश्चित गर्न र राष्ट्रको प्रगतिमा नयाँ गति दिने बताउनुभयो। संस्कृतको एक उदाहरण साझा गर्दै मोदीले भन्नुभयो, देश यस प्रेरणादायक भावनाका साथ भारतको क्षमतालाई अझ बलियो बनाउन निरन्तर प्रयासरत छ। यसमा महिलाको कल्याण, युवा पुस्ताको संरक्षण र संवर्धन गर्दै राष्ट्रको एकता, सुरक्षा, समृद्धि र सुशासनका लागि आवश्यक प्रबन्धन गर्नु प्रत्येक जनप्रतिनिधिको नित्य कर्तव्य भएको उल्लेख गरिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIR न्युज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब राहल समाचार। बिहारका मुख्यमन्त्री सम्राट चौधरीले आज पटनामा आयोजित एक समारोहमा बिहार हेलिकप्टर पर्यटन र हवाई पर्यटन सेवा योजनाको शुभारम्भ गर्नुभयो। सो सेवाका लागि अनलाइन बुकिङ पोर्टलको पनि उद्घाटन गरिएको थियो। मुख्यमन्त्रीले भन्नुभयो, यो योजना राज्यमा पर्यटन प्रवर्धन गर्न र मानिसहरूलाई अझ सुविधाजनक रूपमा बिहार हेर्न र अनुभव गर्न सक्षम बनाउन शुरू गरिएको हो। उहाँले साप्ताहिक हवाई पर्यटन सेवालाई विस्तार गर्दै दैनिक सेवा विस्तार गरिने बताउनुभयो। पटना, वाल्मीकि नगर, मा मुण्डेश्वरी र राजगीरलाई यस योजनाको पहिलो चरणमा समावेश गरिएको छ। राज्य सरकारले प्रति टिकट 15,422 रुपियाँसम्म अनुदान दिने भएको छ।
1: लोगों को बिहार दर्शन कराना है, ये सिर्फ सो केस में नहीं रखना है, ये पूरी तरह ऐसी व्यवस्था कीजिए कि पर डे हम बिहार दर्शन करा सके। बिहार की अर्थव्यवस्था में टूरिज्म का रोल हो, तब समझिए गया कि टूरिज्म का रास्ता बदला। हम आम लोगों को सैर कराने का काम कर रहे हैं।
0: सरकारले वित्तीय सेवामा साइबर सुरक्षा जोखिम अब डाटा चोरी वा छिटफुट उल्लङ्घनमा मात्र सीमित नरहेको बताएको छ। इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयले आफ्नो डिजिटल थ्रेट रिपोर्ट 2025-26 साइबर सुरक्षा जोखिमहरू अब लेनदेनको विश्वसनीयता, ग्राहक विश्वास, तेस्रो पक्ष निर्भरता, निर्णय लिने प्रणाली, परिचालन निरन्तरता र आर्थिक गतिविधिलाई आधार दिने डिजिटल पूर्वाधारमा विश्वासमा विस्तार भएको छ। इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयका सचिव एस कृष्णन र भारतीय कम्प्युटर आपत कार्यवाही दल CIRTIN का महानिर्देशक डाक्टर संजय बहलले नयाँ दिल्लीमा आज यो रिपोर्ट जारी गरे। उडिसामा विश्व प्रसिद्ध भगवान जगन्नाथको रथयात्राको तयारी भइरहेको छ। रथयात्रा 16 जुलाईमा पुरीमा आयोजित हुनेछ। भक्तजनले अब वार्षिक रथ उत्सवको पूर्व सन्ध्यामा पुनर्जीवित देवताहरूको पहिलो सार्वजनिक दर्शन नवजौवना दर्शनको प्रतीक्षा गरिरहेको छ। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरले जर्डन, बारेन र कुवेतमा रहेको अमेरिकी सैन्य ठिकानाहरूमा मिसाइल र ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ। इरानले आफ्नो सैन्य ठिकानाहरूमा हालै अमेरिकाले गरेको आक्रमणको जवाफको रूपमा वर्णन गरेको छ। इरानको सरकारी समाचार एजेन्सीका अनुसार जर्डनको प्रिन्स हसन विमानस्थल, बारेनको शेख इसा विमानस्थल र कुवेतको अली अल सलेम र अहमद जाबेर विमानस्थललाई लक्षित गरी आक्रमण गरिएको हो। IRGC ले इन्धन भण्डारण, गोला बारूद भण्डारण, वायु सुरक्षा प्रणाली र राडर पूर्वाधारमा क्षति पुर्याएको दावी गरेको छ। भारतीय नौसेनाको नौकायन प्रशिक्षण जहाज INS सुदर्शनी न्यूयोर्कमा आयोजित सेल फोर्थ 250 समारोहमा सफल सहभागितापछि अमेरिकाको बोस्टन पुगेको छ। जहाज हिजो बोस्टन आइपुगेको थियो र सेल बोस्टन 2026 को शुरूआतको अवसरमा गार्ड परेड अफ सेल्समा भाग लिएको थियो। मौसम विभागले आज आसाम, मेघालय, बिहार र पश्चिम बंगालको गंगेय क्षेत्रमा भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। विभागका अनुसार आगामी 2-3 दिनसम्म अरूणाचल प्रदेश, पूर्वी उत्तर प्रदेश, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, उडिसा, उप हिमालय, पश्चिम बंगाल, सिक्किम र उत्तराखण्डमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ। मौसम विभाग का अनुसार आंध्र प्रदेश, बिहार, झारखंड, ओडिशा, तेलंगाना, अंडमान तथा निकोबार द्वीप समूह, जम्मू कश्मीर र लद्दाखमा यस महिनाको 16 तारीखसम्म चट्याङ, मेघगर्जन र तीव्र हावाहुरी सहित वर्षा हुने सम्भावना रहेको छ। महिला क्रिकेटमा लन्डनको लर्ड्समा भइरहेको एकमात्र टेस्टमा इङ्ल्याण्डले दोस्रो पारी भारत विरूद्ध 6 विकेटका क्षतिमा 130 रन भन्दा अघि खेल्न शुरू गरेको छ। भारतले इङ्ल्याण्डलाई 447 रनको लक्ष्य दिएको थियो। भारतले दोस्रो इनिङ्समा 7 विकेटको क्षतिमा 341 रन बनाएको थियो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार। सर्वोच्च न्यायालयले राम मन्दिरमा दानको कथित हिनामिनामा गठित विशेष जाँच दल एसआईटीलाई जाँच सम्बन्धी रिपोर्ट पेश गर्न आदेश दिएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले तमिलनाडुमा अमोनिया ग्यास रिजर्भको घटनाबाट प्रभावित झारखण्डका कामदारहरूको विषयमा संज्ञान लिनुभयो। इरानले जर्डन, बारेन र कुवेतमा रहेको अमेरिकी सैन्य ठिकानाहरूमा मिसाइल र ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ। मौसम विभागले आज आसाम, मेघालय, बिहार र पश्चिम बंगालको गंगेय क्षेत्रमा मुसलधारी वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ र महिला क्रिकेटमा लन्डनको लर्ड्समा भइरहेको एकमात्र टेस्ट इङ्ल्याण्डले दोस्रो पारी भारत विरूद्ध 6 विकेटमा क्षतिमा 130 रन भन्दा अधि खेल्न शुरू गरेको छ। यसका साथै अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो।